0: कितने हम में से मुसलमान हैं जो कुरान पाक की तिलावत तो जरूर करते हैं, रोजाना करते हैं, बल्कि रमजान में तो 10-10 सिपारे रोज पढ़े जाते हैं, लेकिन उसमें से कितने हम में से लोग हैं, कितने फीसद कि जिन्हें कुरान की समझ है या जिन्होंने कभी उसका तर्जुमा और तफसीर पढ़ी हो? बहुत कम तादाद है। इंतहाई अफसोस के साथ कहना पड़ता है कि हमें असल इस्लाम इसलिए मालूम नहीं है कि हमने कुरान को, जो नूर हिदायत है, जो अल्लाह ताला का कलाम है, अल्लाह ताला क्या फरमाते हैं, हमने उसको छोड़ दिया। हम सिर्फ सवाब की नीयत से उसका, वो जो पहला, अक्सर हम कहा करते हैं जो उलमा ने बताया कि सिर्फ उसका पहला हक के सवाब की नीयत से उसे पढ़ते हैं, बेशक वो सही है कि उसका एक लफ्ज पढ़ने से अगर उसमें जितने भी हरूफ हैं उतनी नेकियां मिलती हैं, हर हर्फ के ऊपर 10 नेकी मिलती है, लेकिन अल्लाह ताला उसमें क्या क्या रहे हैं कि हम जानने की कोशिश करें, हम सोचने की, गौर व फिक्र करने की कोशिश करें कि अल्लाह पाक ने ये जो कुरान भेजा, ये जो नूर हिदायत है, तो ये क्या है, इसमें क्या कहा जा रहा है, क्या क्या अहकामात हैं।
1: और अब कुरान तिलावत के साथ ये है हॉलर पार्क मॉस के मौलाना उजैर अकबर।
2: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू। मेरे मुहतरम सामईन, बहन भाई, आज के इस सेगमेंट के अंदर हम सूरतुल हुजुरात, जो के 49th सूरा है कुरान की, उसकी दूसरी आयत के ऊपर कुछ बात करेंगे। पहले उस आयत की मैं तलावत कर लूं। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। يا أيها الذين آمنوا لا ترفعوا أصواتكم فوق صوت النبي صدق الله العظيم। अल्लाह रब्बुल इज़्ज़त फरमा रहे हैं कि ऐ ईमान वालो, बुलंद ना करो अपनी आवाजें नबी की आवाज से ऊपर, صدق الله العظيم। मेरे सुनने वाले बहन भाई, सूरतुल हुजरात एक बहुत अहम सूरत है, अ वेरी इंपॉर्टेंट सूरा इन द ग्लोरियस कुरान। इस सूरत के अंदर अल्लाह रब्बुल इज़्ज़त ने अखलाक के आला मरातब बयान किए और इंसानियत को बताया कि किस तरीके से जिंदगी गुजारनी है, यानी अगर इन अहकामात लोस को हम अपना लें जिंदगी के अंदर, तो जिंदगी जन्नत का नमूना बन जाएगी। आदमी मोहब्बत के साथ, प्यार के साथ, इत्तेफाक और सुकून के साथ जिंदगी गुजार सकता है। इस आयत के ऊपर रोशनी डालने से पहले मैं सबको यह कहता हूं कि इस सूरत का तर्जमा पढ़ लें और आपको पता चल जाएगा कि इस सूरत की कितनी अहमियत है हमारे सोशल स्ट्रक्चर के अंदर। अब इस आयत के अंदर अल्लाह रब्बुल इज़्ज़त ईमान वालों को कह रहे हैं कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने आप बैठे हों तो आपकी आवाज नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की आवाज से ऊंची नहीं होनी चाहिए, और जिस तरीके से आप आपस में बात करते हैं, बड़े फ्री होकर बात करते हैं, तो इस तरीके से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ बात नहीं करनी। हम सब जानते हैं कि नबी करीम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी है और उनका रुतबा, उनका मुकाम बहुत ही आला है। और हमने कई दफा पढ़ा स्कूलों के अंदर कि कहते बा अदब बा नसीब, बे अदब बे नसीब, कि जो आदमी अदब वाला होगा, बड़ों का अदब करेगा, असातिज़ा का अदब करेगा, अपने पीर का अदब करेगा, तो अल्लाह रब्बुल इज़्ज़त उसको बामुराद करेंगे, उसको कामयाब करेंगे। और जो शख्स आपने वालदैन का, बड़ों का, असातिज़ा का अदब नहीं करेगा, तो फिर वो आदमी जिंदगी में भी नाकाम होगा और आखिरत में तो नाकामी है ही है। तो जब हम रुतबा देखते हैं, तो मुकाम देखते हैं, तो सबसे बड़ा रुतबा, मुकाम, स्टेटस वो नबी करीम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को है। तो अदब को मलहूज खातिर रखना चाहिए, अदब को सामने रखना चाहिए कि जब भी मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने जाऊं तो इस तरीके से बैठूं कि मेरे बैठने के अंदर भी अदब हो, और जब मैं बात करूं तो मेरे बात के वॉल्यूम के अंदर भी अदब हो, मेरे बात करने के तरीके में भी अदब हो। तो जितना आदमी अदब करेगा तो अल्लाह रब्बुल इज़्ज़त उसको मुकाम उतना ही देगा। कहा जाता है कि हजरत उमर रजी अल्लाह तआला उनकी आवाज बहुत ही ऊंची थी। कुछ लोगों की नेचुरली आवाज ऊंची होती है, कुछ लोगों की आवाज नेचुरली धीमी होती है। तो हजरत उमर रजी अल्लाह तआला की जो आवाज थी वो नेचुरली बड़ी ऊंची थी। इस आयत के उतरने के बाद कहा जाता है कि हजरत उमर ने अपनी आवाज को इतना पस्त कर लिया اتنا لو کر لیا کہ بعض دفعہ ساتھ بیٹھنے والے کو بھی نہیں پتا چلتا تھا کہ حضرت عمر کیا کہہ رہے ہیں. اب یہ تو تھا حکم اس آیت کا. اگلی آیت کے اندر اللہ رب العزت یہ کہہ رہے ہیں کہ اگر ایک آدمی جان بوجھ کر نبی کریم صلی اللہ علیہ وسلم کی آواز سے اونچی بات کرے تو پھر اس آدمی کے سارے اعمال ضائع ہوں گے، اس لیے کہ یہ آدمی بے ادبی کر رہا ہے. اب اس آیت کو یا اس حکم کو ہم اپنی زندگی میں کیسے لاگو کریں گے؟ ہاؤ ڈو وی اپلائی دس رول ٹو آور لائف؟ تو علماء نے کہا کہ جب حضور صلی اللہ علیہ وسلم کی احادیث مبارکہ پڑھی جائیں، کہا جائے کہ ایک مجلس ہے، سمجھو کہ ایک مجلس ہے اور اس میں ایک استاد ہے یا کوئی بندہ ہے، وہ نبی کریم صلی اللہ علیہ وسلم کی احادیث مبارکہ پڑھا رہا ہے، تو یہی حکم اس وقت اپلائی ہوگا کہ لوگوں کو خاموشی کے ساتھ سننا چاہیے، شور نہیں کرنا چاہیے، بے ادبی نہیں کرنی چاہیے. اگر نبی کریم صلی اللہ علیہ وسلم کی حدیث کے پڑھتے وقت کوئی بندہ شور کرتا ہے، وہ دھیان سے نہیں سنتا، یا وہ کھیل کود کے اندر وہ ملوث ہو جاتا ہے، تو یہ بے ادبی ہے. اس قسم کی بے ادبی ہے کہ جیسے کہ اس نے نبی کریم صلی اللہ علیہ وسلم کے سامنے بے ادبی کی ہے. لہذا ہمیں جب قرآن بھی ہم پڑھے، فَإِذَا قُرِئَ الْقُرْآنَ فَاسْتَمِعُوا لَهُ، اللہ رب العزت نے کہا جب قرآن پڑھا جائے تو آدمی دھیان سے خاموشی کے ساتھ سنے، اس لیے کہ یہ اللہ کا کلام ہے. اور جب نبی کریم صلی اللہ علیہ وسلم کی احادیث مبارکہ پڑھی جائے تو آدمی کو خاموشی کے ساتھ، سکون کے ساتھ، ادب کے ساتھ سننا چاہیے، اس لیے کہ یہ نبی کا کلام ہے. اسی طریقے سے علماء نے یہ کہا کہ جب نبی کریم صلی اللہ علیہ وسلم کی قبر مبارک پر حاضری دی جائے مدینہ المنورہ میں، مسجد نبوی میں، تو اس وقت بھی آدمی کو بالکل سکون کے ساتھ، آرام کے ساتھ، خاموشی کے ساتھ سلام پیش کرنا چاہیے. لہذا ان آیتوں سے ہمیں یہ پتہ چلتا ہے کہ اسلام کے اندر ادب کا بہت خیال کیا جاتا ہے. الحمدللہ ہمارے کلچر کے اندر ادب بہت ہے کہ بڑوں کا بھی ادب کیا جاتا ہے، والدین کا ادب کیا جاتا ہے، بڑے بھائیوں کا ادب کیا جاتا ہے. جب یہ جو پرنسپلز ہے، یہ اصول ہیں، اگر ہماری زندگی سے کوچ کرنا شروع کر دے، دور ہونا شروع ہو جائے، تو اس وقت ہمارا جو سوشل سٹرکچر ہے وہ کمزور پڑنا شروع ہو جائے گا اور ہم گر جائیں گے. اللہ رب العزت ہم سب کو نبی کریم صلی اللہ علیہ وسلم کا ادب کرنے کا طریقہ عطا کرے، اس پر عمل کرنے کا طریقہ عطا کرے. اللہ رب العزت کا بھی ادب ہمیں اللہ ہی دے، اور ہم ایسی زندگی گزارے جس سے ہمارے روح روح سے ادب ٹپکے، اس سے کہ جتنا ادب ہم کریں گے اللہ رسول کا، بڑوں کا، تو اتنا ہی ہم اس دنیا میں بھی اور آخرت میں بھی کامیاب ہوں گے. یہ تھی تفسیر ان آیتوں کی. انشاءاللہ بریک کے بعد دوبارہ ملاقات